0: स्पेशल पैकेज डील के लिए कॉल करें 9052753555 9052753555
1: Dundas Street East Unit 1C Mississauga
2: School of Islamic Legacy Canada SILC यहां ऑनलाइन और इन पर्सन क्लासेस का आगाज हो गया है. 4 साल से लेके बड़ी उम्र तक के बच्चे और मर्द और खवातीन इन क्लासेस में एडमिशन ले सकते हैं, जिसमें उर्दू लैंग्वेज क्लासेस, सिस्टर्स फिका क्लासेस, अरेबिक लैंग्वेज क्लासेस और किरत और नशीद क्लासेस शामिल हैं और ऑल जेंडर एंड ऑल एजेस ग्रुप्स आर वेलकम. बहुत ही नॉमिनल फी है और अगर कोई अफोर्ड नहीं करता तो कोई फीस भी नहीं ली जाती. मजीद मालूमात के लिए तारिक गौरी साहब से राब्ता करें 416-953-3984 स्कूल ऑफ इस्लामिक लेगेसी कैनेडा.
1: शिंगार बैंकुट हॉल 50 कैनेडी रोड साउथ यूनिट 10 ब्रम्पटन. मेलनी से अब नई लोकेशन पर मूव हुए हैं. 20 साल से इसी बिजनेस में हैं. 50 से 400 तक अफराद के लिए दो खूबसूरत हॉल. शादी, मेहंदी, मंगनी, बर्थडे, अकीका या किसी भी कॉर्पोरेट इवेंट के लिए तशरीफ लाइए. लजीज खाने, वेज और नॉन वेज. इसके अलावा केटरिंग के बहुत ही स्पेशल पैकेजेस हैं. केटरिंग स्टार्ट हो रही है 1099 से. कॉल आबिद अली 416-721-5000. इसके अलावा पाकिस्तानी स्टाइल गाजर का हलवा 5 किलो की ट्रे, देसी घी और ताज़ा खोए के साथ सिर्फ $100 में. रेडियो पाकिस्तान का हवाला देने पर तमाम सर्विसेज पे 10% डिस्काउंट. शिंगार बैंकुट हॉल
2: रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3 एफएम. शिंगार बैंकुट हॉल पे गजर का हवाला हलवा जो है जनाब, वो इतना नाम ही आता तो मुंह में पानी आ जाता है क्योंकि बड़ा देसी घी और खोए से वो बनाते हैं. आप 11 पाउंड का जो ट्रे है $100 में, उस पर 10% डिस्काउंट मिलेगा तो $90 में आपको मिल जाएगा. आप तशरीफ ले जाइए. आप इस हिसाब से रब्ता करें 416-721-5000. दो प्रोग्राम होने जा रहे हैं. शेर मियादाद जो हैं वो आपके शहर में आ रहे हैं. बहुत ज़बरदस्त कवाल हैं. फर्स्ट प्रोग्राम है इनका, फर्स्ट है अक्टूबर 2nd को, जो कि गैलेक्सी ग्रैंड कन्वेंशन सेंटर में है. ये डिनर प्रोग्राम है और ज़बरदस्त किस्म का ये डिनर भी होगा और ज़बरदस्त किस्म की परफॉर्मेंसेज भी होंगी. टिकट्स के लिए आप कॉल कर सकते हैं अब्दुल रशीद खान साहब को 647-779-3162 647-779-3162. और सेकंड प्रोग्राम अपना डेरा आसिफ चौधरी साहब आपके लिए प्रेजेंट कर रहे हैं, जिसमें उनके साथ शेर मियादाद खान के साथ शगुफ्ता अवान भी परफॉर्म करेंगी. ये संडे अक्टूबर 4th को होने जा रहा है और ये 3490 ऑर्डली रोड पिकरिंग में है और ये आउटडोर प्रोग्राम होगा. इसके लिए भी आसिफ चौधरी साहब से आप 416-857-1427 416-857-1427 पर रब्ता कर सकते हैं. 8 बजने वाले हैं, लिए चलेंगे आपको न्यूज़ की तरफ, जो पेश कर रहे हैं जनाब बिलाल जमान साहब.
3: You're listening to CMR FM 101.3.
4: न्यूज के लिए हमें तावन दिया है अंजुम कुरैशी साहब ने. खुदा न खास्ता आपका कार एक्सीडेंट हो जाए, गिर जाए या आपको टिकट मिल जाए, कॉल कर लीजिए 416-570-0157. इट्स 416-570-0157. न्यूज के लिए हम तावन देते हैं आईकॉन इवेंट स्पेस 6887 डिक्सी रोड मिसागा, डिक्सी डेरी के इंटरसेक्शन. 3 खूबसूरत हाल, 1200 तक अफराद की गुंजाइश, एम्पल पार्किंग. अपने खुशी के लम्हात को यादगार बनाइए आईकॉन इवेंट स्पेस के साथ. मजीद मालूमात के लिए कॉल कीजिए 437-425-2500. इट्स 437-425-2500 आईकॉन इवेंट स्पेस.
1: न्यूज के लिए हमें दावत दिया है टीम भट्टी रियल स्टेट. फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 647-295-7861 647-295-7861.
5: आप सुन रहे हैं रेडियो पाकिस्तान टोरंटो. खबरों की तफसील लेकर बिलाल जमान आपकी खिदमत में हाजिर है. वफाकी वजीर कानून आजम नजीर तारण ने खैबर पख्तूनख्वा में एमरजेंसी के ऑप्शन को आईनी करार दे दिया. सहाफियों से गैर रस्मी गुफ्तगु करते हुए कहा कि आईने पाकिस्तान चीजों को बहुत वाजे करता है. अगर ऐसे हालात हुए या हैं कि जहां आईनी इजाजत हो तो एमरजेंसी लगाई जा सकती है. उन्होंने कहा कि आईन के अंदर इसका तरीकेकार भी मौजूद है और जब जरूरत पड़ेगी तो ये सब कुछ न सिर्फ होगा बल्कि नजर भी आएगा. उन्होंने कहा कि आईन के तकाजे पर खैबर पख्तूनख्वा में गवर्नर राज या एमरजेंसी नाफिज हो सकती है, तहम जरूरत पड़ने पर आईनी तरीकेकार ही अपनाया जाएगा. सुहेल अफरीदी के इकदाम की वजह से गवर्नर राज के तमाम कानूनी तकाजे पूरे हैं और इस पर मुशावरत भी जारी है. किसी भी वक्त कुछ भी हो सकता है. وفاقی وزیر اطلاعات عطارن نے کہا ہے کہ سیاست کے بھی کچھ اصول ہوتے ہیں. پی ٹی آئی تمام حدود پار کر چکی ہے. خیبر پختونخوا کی حکومت ہر شعبے میں مکمل طور پر ناکام ہو چکی ہے. اسلام آباد میں پریس کانفرنس کرتے ہوئے انہوں نے کہا کہ اپنے موقف پر آج بھی قائم ہوں گے. خیبر پختونخوا میں تحریک انصاف کی قیادت کلعدم ٹی ٹی پی کی بی ٹیم ہے. انہوں نے کہا کہ اے ایم پی مسلم نون جے یو آئی کی قیادت دہشت گردی کے خلاف جانوں کی قربانی دے چکے ہیں. صرف پی ٹی آئی کو دہشت گرد کچھ نہیں کہتے. انہوں نے الزام لگایا کہ پی ٹی آئی دہشت گردوں کی مالی معاونت میں ملوث ہے. ادھر وزیر اعلیٰ خیبر پختونخوا سہیل آفریدی بھی اپنے موقف پر ڈٹ گئے. صوبے میں گورنر راج یا ایمرجنسی کی نفاذ کی باتوں پر جواب دیتے ہوئے کہا کہ گورنر راج یا ایمرجنسی کی دھمکیوں سے اپنے موقف سے پیچھے ہٹنے والے نہیں ہیں. وزیر اعلیٰ نے کہا کہ دہشت گردوں کے پہاڑوں پر جانے سے لے کر ان کی دوبارہ آباد کاری تک ریاست اور وفاق کو مسلسل خبردار کرتے رہے. تاہم بار بار کی تنبیہات کو وفاقی وزراء نے پروپیگنڈا اور جھوٹ قرار دیا. انہوں نے کہا کہ موجودہ پالیسی غلط ہے اور اس کے نتیجے میں دوبارہ پختونخوا کا خون بہ رہا ہے. آج صوبے میں فوجی جوان پولیس اہلکار بچے خواتین بزرگ اور عام شہری دہشت گردی کا نشانہ بن رہے ہیں. سہیل آفریدی نے کہا کہ لاڈلوں کے لیے ایک پالیسی اور خیبر پختونخوا کے لیے دوسری پالیسی نہیں چل سکتی. خیبر پختونخوا کے ضلع ڈیرا اسماعیل خان میں سیکیورٹی فورسز نے عزم استحکام ویژن کے تحت انٹیلیجنس بیس آپریشن کرتے ہوئے چار دہشت گردوں کو جہنم واصل کیا. ہلاک کیے گئے دہشت گردوں سے بھاری مقدار میں اسلحہ گولہ بارود اور افغانی کرنسی بھی برآمد ہوئی. سیکیورٹی فورسز نے اس عزم کا اظہار کیا کہ دہشت گردی کے مکمل خاتمے اور پائیدار امن کے قیام تک کاروائیاں اسی طرح جاری رہیں گی. پاکستان نے افغان صوبے نورستان سے متعلق افغان طالبان حکومت کے الزامات کو بے بنیاد قرار دیتے ہوئے مسترد کر دیا. وزارت اطلاعات و نشریات نے اپنے بیان میں کہا کہ پاکستان کا نورستان یا افغانستان میں کسی بھی اندرونی جھڑپ سے کوئی تعلق نہیں. پاکستان کی سیکیورٹی فورسز اور انٹیلیجنس اداروں کے ملوث ہونے کے دعوے من گھڑت ہیں. سابق افغان اہلکاروں کی بھرتی یا تربیت اور داعش سمیت کسی بھی دہشت گرد گروہ کی سہولت کاری کے الزامات کو سختی سے مسترد کرتے ہیں. افغان حکومت کی جانب سے پاکستان کے ملوث ہونے کا